अनमास पनि हीनता बोधका कारण भित्रबाट खाली भइसकेको थियो। त्यसैले उनी मुरलीको कृपा योग्य थिए। नभिन मेघ जस्तै श्याम वर्ण जस्तै कृष्णले मात्रै मनमासको त्यो गहिरो मानसिक घाउलाई निको पार्न सक्नुहुन्थ्यो। त्यसैले श्रीहरिले उसलाई गोलोक लैजाने निर्णय गर्नुभयो। भगवान नारायणले कथाको अन्तिम र सबैभन्दा पावन मोड बुझाउँदै भन्नुभयो, हे नारद, साक्षात श्रीहरिले जब मलमासलाई यसरी गोलोक धामको महिमा सुनाएर पूर्ण अभय दान दिएर आफ्नो वात्सल्य प्रकट गर्नुभयो, तब मलमासको अन्धकारमय हृदयमा आशा, उत्साह र आनन्दको एउटा नयाँ तीव्र किरण छायो। उसको अनुहारको त्यो मलिन र उदासी बिस्तारै हराउन थाल्यो। उसको मृत प्राय जीवनमा नयाँ ऊर्जाको संचार भयो। यति कुरा भनिसकेपछि ती परम कृपालु भक्त वत्सल भगवान श्रीहरिले मलमासको त्यो कामिरहेको हात आफ्नो दिव्य कोमल र तेजमय हस्तकमलले दहरोसँग समात्नुभयो। हे नारद, यो हस्तधारण सामान्य घटना थिएन। ब्रह्माण्डका मालिकले जब कसैको हात समात्नुहुन्छ तब उसको सम्पूर्ण ब्रह्माण्डीय अस्तित्व नै परिवर्तन हुन्छ। जसरी एउटा पिताले आफ्नो सानो डराएको र समाजबाट लखेटिएको बालकको हात समातेर उसलाई पूर्ण सुरक्षा दिँदै अगाडि बढाउँछ, ठिक त्यसै गरी भगवानले त्यस उपेक्षित, निन्दित र अनाथ महिनाको हात समात्नुभयो। भगवानको त्यो अलौकिक हस्त स्पर्श पाउने बित्तिकै मलमासका सबै पाप, कष्ट, हीनताबोध र हीन भावना क्षणभरमै कपुर जस्तै उडेर नष्ट भए। उनको रूप पनि दिव्य र तेजोमय भयो। भगवानले उसको हात समातेर वैकुण्ठ धामको दिव्य सभाबाट सिधै परमधाम गोलोकतर्फ प्रस्थान गर्नुभयो। ब्रह्माण्डका सबै देवी देवता, दिक्पाल, यक्ष, गन्धर्व र वैकुण्ठका पार्षदहरूले भगवानको यो अभूतपूर्व शरणागत वत्सल रूपलाई हेरेर आकाशबाट पुष्प वृष्टि गर्दै जय जयकार गर्न थाले। एउटा संसारले थुकेको र तिरस्कार गरेको अशुद्ध महिनालाई भगवानले स्वयं आफ्नो हात समातेर आफ्नो सर्वोच्च र दुर्लभ धाममा लैजानु यो नै हरि कृपाको सबैभन्दा ठूलो अलौकिक र जीवन्त उदाहरण थियो। यसरी भगवानले मलमासलाई लिएर गोलोकको धाममा प्रवेश गर्नुभयो। महाज्ञानी सुधजीले नैमिषारण्यको सभामा उपस्थित सौनक आदि ऋषिलाई भन्नुभयो, हे ऋषिगण, यसरी भगवान नारायणले देवर्षि नारदलाई पाँचौँ अध्यायको यो परम पावन, कल्याणकारी र मधुर कथा सुनाउनु भयो, जहाँ एउटा मूर्छित र निराशाको पराकाष्ठामा पुगेर मर्न तयार भएको मलमासलाई भगवानको कृपाले नयाँ जीवन मात्र दिएन, बरु उसलाई साक्षात भगवानको हात समातेर गोलोक धाम जाने परम सौभाग्य समेत प्राप्त भयो। जब सुतजीको मुखारविन्दबाट यो कथा समाप्त भयो, तब ऋषिहरूको सभामा अब यो कौतूहल र जिज्ञासा झन तीव्र भएर जागृत भयो कि गोलोक धाममा पुगिसकेपछि ती दुई भुजा भएका, हातमा मुरली लिएका साक्षात श्रीकृष्ण भगवानले त्यो मलमासको दुःख कसरी टाढा गर्नुहुनेछ, उहाँले उसलाई कुन कुन अलौकिक वरदानहरू दिएर ब्रह्माण्डकै सर्वश्रेष्ठ महिना बनाउनुहुनेछ, उहाँले उसलाई आफ्नो नाम पुरुषोत्तम कसरी प्रदान गर्नुहुनेछ र संसारका मानिसहरूले जुन महिनालाई घृणा गर्थे उनीहरू नै अब यस महिनाको आराधनामा कसरी लीन हुनेछन्, ती अलौकिक, कल्याणकारी र परम रहस्यमय कथा अब आगामी छैटौं अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म यहाँहरूको सामान्य विस्तारपूर्वक वर्णन गर्नेछु। श्री पुरुषोत्तम मास महात्म्यको पञ्चम अध्याय यही पूरा भयो। जय श्रीमन्नारायण।

0: ठीले यहाँ सुन्दै हुनुहुन्छ एफएम अर्थात् ज्योति ज्योति।
1: अध्यात्म ज्योति।

0: तपाई अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभेल।
4: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
5: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
6: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
7: सिल्भर स्टेट धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: प्रस्तुति प्रस्तुत गर्दछ कार्यक्रम वन्दना।
1: नमस्कार, कार्यक्रम वन्दनामा म प्रस्तोता युवेन्द्र यहाँलाई स्वागत गर्दछु। आदरणीय श्रोता, अबको करिब एक घण्टा म यहाँसँग कार्यक्रम वन्दनामा केही सुमधुर भजनका साथमा रहनेछु।

0: हुनुहुन्छ कार्यक्रम वन्दना।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा अहिले सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: छ कार्यक्रम वन्दना।
1: श्रोता कार्यक्रम वन्दनामा अहिले यहाँ सुमधुर भजनको क्रममा हुनुहुन्छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना र वन्दनामा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सोच र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन, यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जमा। प्रतिष्ठित रेडियो अध्यात्म ज्योतिमा विज्ञापन दिई आफ्नो व्यापार व्यवसायको प्रवर्धनका साथै आध्यात्मिक यात्रालाई टेवा दियौं। विज्ञापन सहयोगको लागि सम्पर्क फोन नम्बर 98 41 28 98 20 98 41 28 98 20। विज्ञापन दिई आफ्नो व्यापार व्यवसायको प्रवर्धनका साथै आध्यात्मिक यात्रालाई टेवा दियौं।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो, यसले पछि माइग्रेन

0: भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने।
2: स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

अब अहिलेलाई कार्यक्रमबाट प्रस्तोता म युवेन्द्र बिदा माग्दछु। अध्यात्म ज्योतिका अन्य अरु प्रस्तुतिहरू बाँकी नै छन्। कार्यक्रमहरू सुन्दै गर्नुहोला। आजको यहाँको दिन भने अत्यन्त मंगल रहोस्, शुभ रहोस्, यही कामनाका साथमा नमस्कार।

0: Jonty.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पुरुषोत्तम मासको पाँचौँ दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको पञ्चम अध्याय।

नैमिषारण्यको त्यस परम पावन पवित्र र आध्यात्मिक ऊर्जाले ओतप्रोत भएको भूमिमा जहाँ हजारौं वर्षदेखि ऋषि मुनिहरू लोक कल्याणका लागि दीर्घकालीन सत्र यज्ञमा लीन थिए, त्यहाँ महाज्ञानी सुतजीले सोनक आदि 80,000 ऋषिहरूलाई कथाको अर्को चरण सुनाउँदै भन्नुभयो, हे ऋषिगण, जब वैकुण्ठ धाममा साक्षात भगवान नारायणको मुखार विन्दबाट चौथौं अध्यायको त्यो कारुणिक र हृदय विदारक कथा समाप्त भयो, तब त्यहाँ उपस्थित देवर्षि नारदको मनमा करुणा र कौतूहलको एउटा ठूलो ज्वार भाटा उठ्यो। नारदजी, जो स्वयं सम्पूर्ण लोकको कल्याणका लागि अहोरात्र भ्रमण गरिरहनुहुन्छ, जसको हृदयमा संसारका प्रत्येक दुखी जीवप्रति अगाध प्रेम र दया छ, उहाँ मलमासको त्यो दारुण अवस्था सुनेर भाव विवल हुनुभयो। उहाँका आँखाहरू पनि आँसुले भरिए। उहाँ आफ्नो स्थानबाट जुरुक्क उठ्नुभयो र नारायणको दिव्य सिंहासनको अगाडि साष्टाङ्ग दण्डवत प्रणाम गर्दै आफ्ना दुवै हात जोडेर अत्यन्तै गम्भीर, विनित र उत्सुक स्वरमा प्रश्न गर्न थाल्नुभयो। नारदजीले भन्नुभयो, हे महाभाग, हे ब्रह्माण्डका आदिकारण, हे परम पूजनीय प्रभु, मेरो हृदय त्यस अभागी, उपेक्षित र समाजबाट बहिष्कृत अधिक मासको विलाप सुनेर पूर्ण रूपले छिन्न भिन्न भएको छ। त्यो महिना कति धेरै अभागी रहेछ, जसलाई यस सृष्टिका मानिसहरूले मात्र होइनन्, बलवान देवताहरू र महिनाहरूले समेत अछुत र पापी भनेर ढोका बन्द गरिदिए। आफ्नो आत्मसम्मान पुरै गुमाएर जब त्यो मलमास यहाँको चरण कमलमा म मर्नेछु भन्दै आफ्नो अस्तित्व नै समाप्त गर्ने कठोर सङ्कल्पका साथ चरम मानसिक आघातका कारण चेतना हराएर मूर्छा परेर ढल्यो, तब त्यसपछि ती दिनबन्धु भक्तवत्सल करुणाका सागर भगवान श्रीहरिले उसलाई के भन्नुभयो? हे महाप्रभु, साक्षात ईश्वरको चरणमा परेर पनि यदि कुनै जीव निष्प्राण हुन्छ वा निराशामा डुब्छ भने यो सृष्टिको नियम नै खलबलिन्छ। तसर्थ मलाई यो जान्ने तीव्र इच्छा छ कि ती कृपानिधि भगवानले त्यस मूर्छित अनाथ र असहाय मासलाई कसरी बिउजाउनु भयो, उहाँको मुखार विन्दबाट कस्ता अमृत समान वचनहरू निस्किए, उहाँले त्यस शरणागत जीवलाई कसरी सान्त्वना दिनुभयो र उसको दुःख दूर गर्ने के उपाय गर्नुभयो। कृपा गरेर यो अलौकिक र कल्याणकारी वृत्तान्त मलाई विस्तारपूर्वक सुनाउनुहोस्। हे प्रभु, म यो सुन्नको लागि अत्यन्त आतुर छु। देवर्षि नारदको यो निष्कपट, पवित्र र ब्रह्माण्डीय कल्याणको भावनाले ओतप्रोत भएको प्रश्न सुनेर साक्षात भगवान नारायण मन्द मुस्कुराउनु भयो। उहाँको यो मुस्कानबाट सम्पूर्ण वैकुण्ठ धाममा एउटा अलौकिक प्रकाश फैलियो। उहाँले आफ्नो परम पावन वाणी खोल्दै भन्नुभयो, हे निष्पाप नारद, हे मुनि श्रेष्ठ, तिम्रो हृदय कति विशाल र दयालु छ भन्ने कुरा तिम्रो यो प्रश्नले नै प्रमाणित गर्दछ। मैले तिमीलाई निष्पाप भनेर सम्बोधन गरे, यो अत्यन्तै उपयुक्त छ, किनकि जो जीव पाप र हीनताको भावनाबाट मुक्त हुन्छ उसले मात्रै अर्काको दुःखलाई यसरी आफ्नो सम्झन सक्छ। त्यस समय वैकुण्ठको दिव्य सभामा साक्षात श्रीहरिले जे जे लीला गर्नुभयो, शरणागतको उद्धारको लागि उहाँले जे जस्ता कदमहरू चाल्नुभयो र जुन परम रहस्यमय वचनहरू भन्नुभयो, म त्यो सबै तिमीलाई जस्ताको तस्तै अत्यन्त सूक्ष्म रूपमा भन्छु। तिमी आफ्नो मनलाई एकाग्र बनाएर संसारका सबै चिन्ताहरूलाई त्यागेर यो कथा सुन, किनकि यो कथा केवल एउटा महिनाको कथा मात्र होइन, यो त शरणागत वत्सलताको सर्वोच्च सिद्धान्त हो। भगवान नारायणले कथालाई अगाडि बढाउँदै भन्नुभयो, हे नारद, जब यो घोर दुःखको सागरमा डुबेको मलमास मर्नेछु भन्दै चरम मानसिक आघातका कारण चेतना हराएर साक्षात भगवान कृष्णको चरणमा मूर्छा परेर ढल्यो, तब वैकुण्ठको सम्पूर्ण वातावरण एकाएक शान्त भयो। त्यहाँ उपस्थित सबै देवगण, सबै सिद्ध पुरुषहरू र गन्धर्वहरू निशब्द भए।
भगवान श्रीकृष्ण जो आफ्ना भक्तहरूको सामान्य दुःख पनि सहन सक्नुहुन्न, उहाँको कोमल हृदय त्यस शरणागतको यो मृत प्राय अवस्था देखेर द्रवित भयो। उहाँको मनमा करुणाको ठूलो लहर उठ्यो। तर त्यस समयमा भगवानले आफ्नो मुखबाट कुनै शब्द निकाल्नु भएन। उहाँले ब्रह्माण्डीय मौनतालाई कायम राख्दै केवल आफ्ना परम पावन तेजमय दया र कृपाले भरिएको नेत्रहरूबाट एउटा सूक्ष्म र गम्भीर संकेत गर्नुभयो। भगवानको नेत्र संकेतको आफ्नै एउटा विज्ञान छ। उहाँको एक नजरले सृष्टिको उत्पत्ति गर्न सक्छ र उहाँको एक नजरले महाविनाशलाई पनि रोक्न सक्छ। उहाँको त्यो करुणामय नजर जब आफ्नो वाहनतर्फ सोझियो, तब त्यस संकेतभित्र लुकेको आदेश र करुणाको गहिराईलाई बुझ्न त्यहाँ कसैलाई पनि ढिला भएन। भगवानको यो दिव्य र अकाट्य नेत्र संकेतलाई उहाँका परम वाहन साक्षात वेद स्वरूप पंक्षीराज गरुणले तुरुन्तै बुझिहाल्नुभयो। गरुणजी जो सदैव भगवानको सेवाका लागि उहाँको आज्ञा पालनको लागि आफ्नो प्राण समेत अर्पण गर्न तत्पर रहन्छन्, उनी एक पल पनि ढिला नगरी हतार हतार अगाडि बढे। गरुणको स्वरूप सामान्य थिएन। उनका पखेटाहरू सुवर्ण जस्तै चम्किला थिए र तिनीहरूको हलचलबाट सामवेदका मन्त्रहरू गुन्जायमान हुन्थे। पंक्षीराज गरुडजी बिस्तारै भुइँमा मूर्छित अवस्थामा लडिरहेको कान्तिहीन तेज हराएको र दयनीय मलमासको नजिक गए। उनी अत्यन्त आत्मीयताका साथ मलमासको शिरको नजिक बसे र आफ्ना विशाल सुवर्ण र परम पावन पङ्खहरूलाई बिस्तारै बिस्तारै हल्लाएर त्यो मूर्छित मलमासलाई हावा गर्न थाले। गरुडको पखेटाबाट निस्किएको त्यो हावा कुनै सामान्य वायु थिएन। त्यो त साक्षात वेदका पावन मन्त्रहरू, गायत्रीको ऊर्जा र भगवत कृपाको स्पर्शले युक्त दिव्य शीतल र सुगन्धित वायु थियो। त्यो दिव्य वायुको स्पर्श पाउने बित्तिकै मर्न लागेको निराशाको पराकाष्ठमा पुगेको मलमासको शरीरमा बिस्तारै चेतनाको सञ्चार हुन थाल्यो। उसको मृत प्राय शरीरका प्राणवायु पुनः सक्रिय भयो। उसको हृदयको धड्कन फर्कियो र उसले आफ्ना भारी भएका आँखाहरू बिस्तारै खोल्यो। साक्षात भगवानको वाहनले आफ्नो पखेटाले सेवा गरेर एउटा तिरस्कृत जीवलाई बिउजाउनु यो नै हरिकृपाको पहिलो चमत्कार थियो। गरुडजीको यो अहोरात्र र पवित्र सेवा अनि भगवानको अनुकम्पाले जब मलमासको गहिरो मूर्छा हट्यो, तब ऊ बिस्तारै उठेर बस्यो। तर मूर्छा हटे पनि उसको मनभित्रको भय, हीनताबोध, निराशा र समाजले दिएको त्यो घोर अपमानको घाउ अझै पूर्ण रूपमा शान्त भएको थिएन। उसले आफूलाई अझै पनि भगवानको परम पावन चरणकै सामिप्यमा पायो। उसले टोलाएर अलिकति डराउँदै भगवानको त्यो परम तेजमय अलौकिक रूपलाई हेर्यो। उसको मनमा एउटा ठूलो द्वन्द्व चलिरहेको थियो। म त अशुद्ध छु, म त मलिन छु, म त शुभ कर्मबाट वर्जित छु। यस्ता परम पावन भगवानले मलाई किन आफ्नो चरणमा स्थान दिनुभयो? के म यो सेवाको योग्य छु? यो हीनता बोधले गर्दा ऊ पुनः काप्न थाल्यो। उसको सम्पूर्ण शरीर थरथर कामिरहेको थियो। उसले पुनः दुवै हात जोडेर आँसु बगाउँदै भगवानको अगाडि अत्यन्त कारुणिक स्वरमा अनुनय विनय गर्न थाल्यो। मलमासले अत्यन्तै व्याकुल, अश्रुपूरित र कम्पित स्वरमा भगवान श्रीहरिसँग भन्न थाल्यो, हे नाथ, हे वैकुण्ठका अधिपति, हे समस्त चराचर जगतका स्वामी जगतपति, कृपा गरेर मेरो कुरा सुन्नुहोस्। मलाई पंक्षीराज गरुडजीले गर्नुभएको यो राजकीय सेवा, यो आदर सत्कार र शीतल हावा कति पनि राम्रो लागिरहेको छैन। मलाई यो बिल्कुल पनि राम्रो लागिरहेको छैन प्रभु। मलाई यो भौतिक सुख सुविधा, यो सान्त्वना, मलाई पंक्षीराज गरुडजीले गर्नुभएको यो राजकीय सेवा, यो आदर सत्कार र शीतल हावा कति पनि राम्रो लागिरहेको छैन। मलाई यो बिल्कुल पनि राम्रो लागिरहेको छैन प्रभु। मलाई यो भौतिक सुख सुविधा, यो सान्त्वना, यो बाह्य आदर चाहिँदैन, पटक्कै चाहिँदैन प्रभु। मेरो आत्मा त संसारको अपमान, निन्दा र घृणाको आगोमा भित्रभित्रै जलिसकेको छ।
यस्तो अवस्थामा यो हावाले मेरो भित्री जलनलाई शान्त गर्न सक्दैन। म त केवल यहाँको चरणको धुलो हुन चाहन्छु। हे संसारका मालिक, मलाई एउटा कुराको ठूलो डर लागिरहेको छ, को आगोमा भित्रभित्रै जलिसकेको छ। यस्तो अवस्थामा यो हावाले मेरो भित्री जलनलाई शान्त गर्न सक्दैन। म त केवल यहाँको चरणको धुलो हुन चाहन्छु। हे संसारका मालिक, मलाई एउटा कुराको ठूलो डर लागिरहेको छ, यहाँ म जस्तो

शरणागत जीवलाई किन त्याग्दै हुनुहुन्छ? मलाई लाग्दैछ कि यहाँ मलाई केवल यो बाह्य सान्त्वना दिएर मेरो चित्त बुझाएर मलाई मेरो अभागी भाग्यको भरोसामा यहीँ छोडेर टाढा जानुहुनेछ। के यहाँ मलाई आफ्नो शाश्वत शरण दिनुहुन्न? हे जगतपते, मलाई यहाँको बिछोड असह्य हुनेछ। म यहाँकै अनन्य शरणमा आएको छु, कृपा गरेर मेरो वास्तविक रक्षा गर्नुहोस्। मलाई यो संसारको घोर घृणा र बहिष्करणबाट सधैँका लागि बचाउनुहोस्। म यहाँको चरण छोडेर यो ब्रह्माण्डको कति पनि जाने छैन, बरु यहीँ आफ्नो प्राण विसर्जन गरिदिनेछु। उसले बारम्बार रुँदै काँप्दै भगवानको अगाडि यही अनुनय विनय गरिरह्यो, जसले त्यहाँ उपस्थित सबैको मुटु पगाल्यो। आफ्नो चरणमा परेर यसरी थरथर काम्दै बारम्बार रक्षाको याचना गरिरहेको परम हीनता बोधले ग्रस्त भएको र विलाप गरिरहेको मरमासलाई देखेर साक्षात भगवान श्रीहरिको कोमल हृदय पूर्ण रूपमा पग्लियो। उहाँको अनुहारमा असीम वात्सल्य करुणा र प्रेमको एउटा अलौकिक चमक देखियो। उहाँले आफ्नो परम शीतल तेजोमय र अभयदिनी हस्तकमल अगाडि बढाएर मरमासलाई धाडस दिनुभयो र उसलाई आफ्नो काखमा लिने जस्तै नजिकै तान्नुभयो। भगवानले अत्यन्तै मधुर, शीतल, गम्भीर र सान्त्वनापूर्ण स्वरमा भन्नुभयो, हे वत्स, हे मेरो प्रिय पुत्र समान महिना, हे पुरुषोत्तम, यहाँ त एउटा परम रहस्य लुकेको छ नारद। भगवानले त्यस समयमा भविष्यको संकेत दिँदै उसको अज्ञात गौरवको प्राकट्य गर्दै पुरुषोत्तम भनेर सम्बोधन गर्नुभयो, जुन नाम स्वयं भगवानको आफ नाम हो। भगवानले भन्नुभयो, अब तिमी आफ्नो मनमा कुनै पनि प्रकारको भय, त्रास, संशय, चिन्ता वा ग्लानी कति पनि नराख। तिम्रो यो गहिरो दुःख, तिम्रो यो रोदन, तिम्रो यो हीनता, तिम्रो यो मानसिक पीडा अब मबाट कति पनि हेर्न सकिँदैन। तिम्रो कष्टले तिम्रो अन्तरात्मालाई पनि पूर्ण रूपमा द्रवित बनाएको छ, तसर्थ तिमी अब यस वैकुण्ठ धाममा वा यो मर्त्यलोकको संकुचित विचारहरूको घेरामा बसेर घोर सोच विचार नगर। तिम्रो उद्धारको समय आइसकेको छ। म तिमीलाई एउटा यस्तो परम पावन अलौकिक र दिव्य स्थानमा लैजाँदैछु, जुन स्थान ठुला ठुला योगी, तपस्वी, ज्ञानी र ऋषि मुनिहरूको लागि पनि सर्वथा दुर्लभ छ। जहाँ पुग्नका लागि करोडौं वर्षको कठोर साधना चाहिन्छ। तिमी र म मेरो परम प्रिय सर्वोच्च धाम गोलोकमा जानेछौँ। भगवान नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई गोलोकको यो परम पावन महिमा सुनाउँदै भन्नुभयो, हे नारद, साक्षात हरिले त्यस समय मलमासको अगाडि गोलोक धामको जुन दिव्य वर्णन गर्नुभयो त्यो सुन्दा नै मानिसका सबै पाप नष्ट हुन्छन्। गोलोक धाम यो ब्रह्माण्डको सबैभन्दा सर्वोच्च र मेरो सबैभन्दा प्रिय निवास स्थान हो। यो वैकुण्ठ र कैलाश भन्दा पनि माथि अनन्त प्रेम र आनन्दको साम्राज्य हो। यहाँ ती सुखा योगीहरू पुग्न सक्दैनन् जो केवल ज्ञान र वैराग्यको बलमा ईश्वरलाई पाउन खोज्छन्। यहाँ त केवल अनन्य प्रेम र भक्ति भएका जीवहरूको मात्र प्रवेश सम्भव छ। त्यस गोलोक धाममा अनन्त दिव्य र परम सुन्दरी गोपीहरूको समूह सधैँ निवास गर्दछन्। ती गोपीहरू जो साक्षात आनन्द चिन्मय शक्तिका रूप हुन्, उनीहरूको बीचमा रत्न जडित दिव्य सिंहासनमा साक्षात दुई भुजा भएका, हातमा सुन्दर मुरली लिएका, नयाँ जलले भरिएको मनमोहक मेघ जस्तै श्याम वर्ण भएका र सधैँ प्रफुल्लित रहने कमलको पत्र जस्तै विशाल तथा सुन्दर नयन भएका ईश्वर श्रीकृष्ण भगवान सदैव विराजमान रहनुहुन्छ। उहाँको त्यो स्वरूप यति धेरै आकर्षक छ कि त्यसले करोडौं कामदेव भरको सौन्दर्यलाई पनि फिक्का बनाइदिन्छ। उहाँको मुरलीको धुन सुन्ने बित्तिकै रत्न पनि चेतन बन्छ र चेतन पनि आनन्दमा हराउँछ। ती साक्षात भगवान श्री कृष्णले गोलोक धाममा तिम्रो यो सम्पूर्ण दुःख, तिम्रो यो नामहीनताको पीडा र संसारले गरेको त्यो घोर अपमानलाई क्षणभरमै समूल नष्ट गरिदिनुहुनेछ। उहाँले तिम्रो भाग्यको एउटा यस्तो नयाँ इतिहास लेख्नुहुनेछ जुन सुनेर संसारका मानिसहरू चकित हुनेछन्।
तसर्थ ढिला नगर उठ, हामी अहिले त्यस क्षेत्रतर्फ प्रस्थान गर्नेछौँ। भगवान नारायणले देवर्षि नारदलाई सम्बोधन गर्दै भन्नुभयो, हे मुनि श्रेष्ठ नारद, यहाँ तिमीले एउटा कुरा धेरै ध्यान दिएर सुन। वैकुण्ठ धाममा भगवान चार भुजा चतुर्भुज रूपमा शङ्ख चक्र गधा र पद्म लिएर ऐश्वर्यको साथमा हुनुहुन्छ। त्यहाँ न्याय नियम र मर्यादाको प्रधानता हुन्छ। तर गोलोक धाममा भगवान सम्पूर्ण ऐश्वर्यलाई लुकाएर केवल दुई भुजा रूपमा हातमा मुरली लिएर माधुर्य र प्रेमको सर्वोच्च शिखरमा रहनुहुन्छ। दुई भुजा यसले भगवानको मानवीय र आत्मीय रूपलाई दर्शाउँछ। जहाँ जीवले भगवानलाई आफ्नो मित्र, आफ्नो पुत्र वा आफ्नो प्रेमी मान्न सक्छ, त्यहाँ ऐश्वर्यको डर हुँदैन, केवल प्रेमको अधिकार हुन्छ। मुरली मुरलीले यो संकेत गर्छ कि जो जीव भित्रबाट पूर्ण रूपमा खाली अहंकार रहित हुन्छ, भगवानले उसलाई आफ्नो ओठमा राखेर जीवनको सबैभन्दा मधुर संगीत बजाउनुहुन्छ। मलमास पनि हीनता बोधका कारण भित्रबाट खाली भइसकेको थियो, त्यसैले उनी मुरलीको कृपा योग्य थिए। नभिन मेघ जस्तै श्याम वर्ण, जसरी नयाँ जलले भरिएको कालो बादलले जातपात वा सानो ठुलो नभने सबैमाथि समान रूपले अमृत जस्तै जल बर्साउँछ, ठिक त्यसै गरी श्याम वर्णका श्री कृष्णले सबै दुखी जीवहरूमाथि आफ्नो कृपाको वर्षा गर्नुहुन्छ। कमल जस्तै नयन, उहाँका आँखाहरू कमल जस्तै विशाल र शीतल छन्, जसले आफ्नो शरणागत जीवलाई हेर्ने बित्तिकै उनको जन्म जन्मान्तरको सन्ताप र जलनलाई शान्त पारिदिन्छ। यस्ता परमेश्वर श्रीकृष्णले मात्रै मलमासको त्यो गहिरो मानसिक घाउलाई निको पार्न सक्नुहुन्थ्यो, त्यसैले श्रीहरिले उसलाई गोलोक लैजाने निर्णय गर्नुभयो। भगवान नारायणले कथाको अन्तिम र सबैभन्दा पावन मोड बुझाउँदै भन्नुभयो, हे नारद, साक्षात श्रीहरिले जब मलमासलाई यसरी गोलोक धामको महिमा सुनाएर पूर्ण अभय दान दिएर आफ्नो वात्सल्य प्रकट गर्नुभयो, तब मलमासको अन्धकारमय हृदयमा आशा, उत्साह र आनन्दको एउटा नयाँ तीव्र किरण छायो। उसको अनुहारको त्यो मलिन र उदासी बिस्तारै हराउन थाल्यो। उसको मृत प्राय जीवनमा नयाँ ऊर्जाको संचार भयो। यति कुरा भनिसकेपछि ती परम कृपालु भक्त वत्सल भगवान श्रीहरिले मलमासको त्यो कामिरहेको हात आफ्नो दिव्य कोमल र तेजमय हस्तकमलले दह्रोसँग समात्नुभयो। हे नारद, यो हस्तधारण सामान्य घटना थिएन। ब्रह्माण्डका मालिकले जब कसैको हात समात्नुहुन्छ, तब उसको सम्पूर्ण ब्रह्माण्डीय अस्तित्व नै परिवर्तन हुन्छ। जसरी एउटा पिताले आफ्नो सानो डराएको र समाजबाट लखेटिएको बालकको हात समातेर उसलाई पूर्ण सुरक्षा दिँदै अगाडि बढाउँछ, ठिक त्यसै गरी भगवानले त्यस उपेक्षित, निन्दित र अनाथ महिनाको हात समात्नुभयो। भगवानको त्यो अलौकिक हस्त स्पर्श पाउने बित्तिकै मलमासका सबै पाप, कष्ट, हीनताबोध र हीन भावना क्षणभरमै कपुर जस्तै उडेर नष्ट भए। उनको रूप पनि दिव्य र तेजोमय भयो। भगवानले उसको हात समातेर वैकुण्ठ धामको दिव्य सभाबाट सिधै परमधाम गोलोकतर्फ प्रस्थान गर्नुभयो। ब्रह्माण्डका सबै देवी देवता, दिक्पाल, यक्ष, गन्धर्व र वैकुण्ठका पार्षदहरूले भगवानको यो अभूतपूर्व शरणागत वत्सल रूपलाई हेरेर आकाशबाट पुष्प वृष्टि गर्दै जय जयकार गर्न थाले। एउटा संसारले थुकेको र तिरस्कार गरेको अशुद्ध महिनालाई भगवानले स्वयं आफ्नो हात समातेर आफ्नो सर्वोच्च र दुर्लभ धाममा लैजानु यो नै हरि कृपाको सबैभन्दा ठूलो अलौकिक र जीवन्त उदाहरण थियो। यसरी भगवानले मलमासलाई लिएर गोलोकको धाममा प्रवेश गर्नुभयो। महाज्ञानी सुधजीले नैमिषारण्यको सभामा उपस्थित शौनक आदि ऋषिलाई भन्नुभयो, हे ऋषिगण, यसरी भगवान नारायणले देवर्षि नारदलाई पाँचौँ अध्यायको यो परम पावन कल्याणकारी र मधुर कथा सुनाउनु भयो, जहाँ एउटा मूर्छित र निराशाको पराकाष्ठामा पुगेर मर्न तयार भएको मलमासलाई भगवानको कृपाले नयाँ जीवन मात्र दिएन, बरु उसलाई साक्षात भगवानको हात समातेर गोलोक धाम जाने परम सौभाग्य समेत प्राप्त भयो।
जब सुतजीको मुखारविन्दबाट यो कथा समाप्त भयो तब ऋषिहरूको सभामा अब यो कौतूहल र जिज्ञासा झन तीव्र भएर जागृत भयो कि गोलोक धाममा पुगिसकेपछि ती दुई भुजा भएका हातमा मुरली लिएका साक्षात श्रीकृष्ण भगवानले त्यो मलमासको दुःख कसरी टाढा गर्नुहुनेछ। उहाँले उसलाई कुन कुन अलौकिक वरदानहरू दिएर ब्रह्माण्डकै सर्वश्रेष्ठ महिना बनाउनुहुनेछ। उहाँले उसलाई आफ्नो नाम पुरुषोत्तम कसरी प्रदान गर्नुहुनेछ र संसारका मानिसहरूले जुन महिनालाई घृणा गर्थे उनीहरू नै अब यस महिनाको आराधनामा कसरी लीन हुनेछन्। ती अलौकिक कल्याणकारी र परम रहस्यमय कथा अब आगामी छैटौं अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म यहाँहरूको सामान्य विस्तारपूर्वक वर्णन गर्नेछु। श्री पुरुषोत्तम मास महात्म्यको पञ्चम अध्याय यही पूरा भयो। जय श्रीमन्नारायण।

0: अहिले यहाँ कार्यक्रम मधुरम सुन्दै हुनुहुन्छ
1: र अहिले बिहानको 7:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देश।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ त्यसैले त हामी गर्व

0: न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556।
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: खेलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: FM अध्यात्म ज्योति, शांति रेडियो।
6: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम। यस कार्यक्रमका प्रायोजक
7: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
6: अहिले यहाँ कार्यक्रम मधुरम सुन्दै हुनुहुन्छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9808030007।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस,
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9032345054,
5: 9849528781।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम। यस कार्यक्रमका

0: युवापतिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यहाँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम मधुरम।

0: 记事专辑。
1: अध्यात्म ज्योति अध्यात्म ज्योति।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: गीता ज्ञान।
1: FM अध्यात्म ज्योति 104.8। इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वाद मात्र होइन प्रेम पस्कने।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
6: सिल्भर प्यालेस।

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले
3: शुद्धता नै खोजौं।
4: जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 5320411 98020076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: FM अध्यात्म ज्योति, शांति रेडियो।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: केलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: अध्यात्म ज्योति 104.8।

0: जय माता दी गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब हड़बड़।
2: कब्जियत गैस अपच ये समस्या साना जस्ता लाग्छन् तर दिन भर को जीवन लाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बने को यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेट लाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसूस संग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9841470164
5: 9032454
4: 9049528781।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहान

सुपर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कोइले अइया एकातिर कोइले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाई सहेर बस्नु पर्ने दिन अब गए घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट गन्धपुरा बोसवेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ
4: त्यसैले शुद्धता नै खोजौं
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
8: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98020678888
7: जेजे ज्वेलर्स शुद्धताको पहिचान
9: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिन।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 98 41 470 161,
5: 98 32 45 54,
4: 98 49 5 28 7 81।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
10: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
9: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 5320411, 98 020 76 888।
9: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: FM अध्यात्म ज्योति, शांति रेडियो।

0: Jordi.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

चाहे कोई मुझे जंग

போய் மூச்சை சங்கு

0: FM is a 104.8 megahertz.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: ಸಾಮುವೆಲ್ ಸುಚ್ಚೆಪಾಟಿ.
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनुहुने महानुभाव मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 मा संपर्क गर्न सक्नुहुनेछ.
2: दुखाई सहेर बस्नु पर्ने दिन अब गए. घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट. गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट. अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात. अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ.
3: सम्पर्क 9808300007.
4: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
5: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर.
4: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर.
6: पिक्सी फर द कम्फर्टेबल यु.
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो.
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौं.
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ. जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन. सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्.
11: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि.
12: सम्पर्क नम्बर 5320411 9802076788.
10: जे ज्वेलर्स, शुद्धताको पहिचान.
13: बार्सिलोना, बार्सिलोना, बार्सिलोना.

0: तो अपने दिल को समझाओ ना।
1: मचल उठा ये दिल।

बिगला है, बना ले

104.8. One oh four eight.

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावट को चिंता हरेक सामान में 100% शुद्धता को ग्यारेन्टी दिने एकमात्र सिल्भर प्यालेस पसल नंबर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथाठाउँमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने स्वाद

0: साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
1: स्वाद मात्र होइन प्रेम पस्कने
2: स्वाद मात्र होइन प्रेम पस्कने
3: कहिले आइया एकातिर कहिले
4: अर्थ बुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
5: सम्पर्क 9808300007
6: क्याप्टेन रेग्मीज फार्म हाउस
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
7: सम्पर्क नम्बर
6: 9841470161
7: 9032345
6: 9829 5287

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 104.8
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गएर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
4: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
3: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
5: पिक्सी फर द कम्फर्टेबल यू।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले
7: शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9802076888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
11: One oh four eight.

0: 104.8.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसपास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032445054
4: 9049527।
6: ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू
7: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर
6: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर
8: पिक्सी फर द कम्फर्टेबल यु कम्फर्टेबल।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8.

0: 1048.
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जे जे ज्वेलर्स
4: प्रस्तुत छ जे जे ज्वेलर्स। जे जे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जे जे ज्वेलर्सकै किन्नुहोस्।
5: जे जे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076888।
4: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
7: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
8: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
7: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
9: पिक्सी फर द कम्फर्टेबल यु।
10: दुखाई सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
5: सम्पर्क 9802830007।
0: One oh four eight.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: One oh four eight.

0: 104.8.
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे SR-Lax। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो लैक्सेटिव ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। SR-Lax, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। SR-Lax नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: सम्पर्क 9800183007।
5: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
6: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका, टिकाउ र मुलायम इनरवेयर,
5: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
7: पिक्सी फर द कम्फर्टेबल यू।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470161,
2: 9032454,
1: 9849528।
3: One oh four eight.

48.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

248.

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: FM is a 104.8 MHz.
1: English all-time hits.

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ।
1: सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुजुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
3: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलर रे।

0: जय माता दी गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जीको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

0: 1048.
1: We'll be right back.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM 104.8 MHz.
1: Boy, in fact, coming up next up.
0: FM 104.8 MHz.

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज अहिले यहाँ सुन्दै हुनुहुन्छ। यति बेला दिनको 2 बजिसकेको छ। अब यहाँले केही सदाबहार नेपाली गीतहरू सुन्न सक्नुहुनेछ।

0: अहिले यहाँ सुनिरहनु भएको छ रेडियो अध्यात्म ज्योति 104.8 MHz र केही सदाबहार नेपाली गीतहरू सुन्दै हुनुहुन्छ।
1: के हो कान्छी?
2: लाहोरेको फेसन कसो रे?
1: त्यस्तो जावा
2: बाबे कस्तो गम्कियोको हो?
1: ल भनौँ त
2: ल ल
1: ल मादले दाई।

काले छिनमा नशा लाग्यो खुट्टा भयो बाङ्गे छत्री टोपी फुल खाल पारी थाप्ला पारे नाङ्गे।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जमा यहाँ सदाबहार नेपाली गीतहरू सुनिरहनु भएको छ।

फलासी की थी की रानी गोरखाली फलासी की थी की रानी।

ताट समोर ने बो बैमानी भर खाली ताट समोर ने बो बैमानी।

Sama Krishna Bhayo Hani, Ne Pajo, Sama Krishna Bhayo Hani.

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: FM अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रम प्रायोजन करना अथवा यहाँ को सेवा वा उत्पादन को विज्ञापन करना चाहनुहुने महानुभाव मोबाइल नंबर 9841289820 मोबाइल नंबर 9841289820 में संपर्क करना सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: चाँदी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमाडौँ फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4237454 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: बोली क्या तो फिल्म हेर्दा खेरि बोली भनौ न
1: मिति गङ्गुदी मङ्गल

0: जाओ
1: आओ तो आओ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
3: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345 4235356

अनि महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा।

0: कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: पिक्सी ब्रांड को अंतरराष्ट्रीय स्तर का उत्पादन,
2: उच्च स्तरीय 100% सूती बाट निर्मित, पसिना सोच्ने हलुका टिकाऊ र मुलायम इनरवेयर।
1: जेन्ट्स को लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिज को लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
3: पिक्सी फर द कम्फर्टेबल यू।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
4: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
6: FMAG 104.8 MHz।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौँ।
7: जेजे ज्वेलर्स
8: प्रस्तुत छ। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
10: सम्पर्क नम्बर 5320411 98026788।
8: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
11: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
12: उच्च स्तरीय 100% सुतीबाट निर्मित पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर।
11: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट। लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
13: पिक्सी फर द कम्फर्टेबल यु।
14: FM AJ 104.8 MHz.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: ओल्ड प्यालेस, शुक्लपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: पिक्सी ब्रांड को अंतरराष्ट्रीय स्तर का उत्पादन,
2: उच्च स्तरीय 100% सूती बाट निर्मित, पसिना सोच्ने हलुका टिकाऊ र मुलायम इनरवेयर।
1: जेन्ट्स को लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडीज को लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
3: पिक्सी फर द कम्फर्टेबल यू।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौं।
6: जेजे ज्वेलर्स
7: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
9: सम्पर्क नम्बर 5320411 98026788।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345454,
1: 9849578181।

0: अनिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: पिक्सी ब्रान्डको अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू,
5: उच्च स्तरीय 100% सुतीबाट निर्मित, पसिना सोच्ने हलुका टिकाउ र मुलायम इनरवेयर,
4: जेन्ट्सको लागि पिक्सी सुपर कुल भेस्ट ब्रिफ्स र पिक्सी गिलेक्स भेस्ट, लेडिजको लागि पिक्सी फेमिनेक्स क्यामिसोल र ब्लोमर।
6: पिक्सी फर द कम्फर्टेबल यू।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9802076888।
7: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सुस्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल बैंक सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस
3: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
3: सम्पर्क नम्बर
2: 9141470161
3: 9032445
2: 98 49 5 28 781

0: खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एफएम अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: झूले यहाँ सुंदर FM और ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। साँझको सात बजिसकेको छ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या लिएर उपस्थित छु म सभ्यता तिवारी। आज बृहस्पतिबार, आजको यो प्रस्तुति हाम्रा आदरणीय महिला श्रोताहरूमा समर्पित। आदरणीय श्रोता, यो प्रस्तुतिमा अब यहाँहरूले महिला स्वरमा रहेका भजनहरू सुन्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने। स्वाद

0: सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थ बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौँ।
4: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
1: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
5: सम्पर्क नम्बर 5320411, 9808300087।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

आदरणीय श्रोता, यहाँहरू अहिले कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र अहिले साँझको 7:30 हुँदैछ। अब केही बेर यी व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: केलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स, नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोर।

0: उपलब्ध छ।
1: सम्पर्क 9800183007।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस,
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9032345054,
2: 9849527881।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र आजको भक्ति सन्ध्यामा महिला स्वरमा रहेका केही भजनहरू सुन्दै हुनुहुन्छ।

साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योतिको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। अब केही बेरमा नै द आर्ट अफ लिभिङको संयोजनमा आर्ट अफ लिभिङका प्रणेता श्री श्री रविशंकरज्यूको प्रवचन सुन्न सक्नुहुनेछ।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पुरुषोत्तम मासको पाँचौँ दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको पञ्चम अध्याय।

नैमिषारण्यको त्यस परम पावन पवित्र र आध्यात्मिक ऊर्जाले ओतप्रोत भएको भूमिमा जहाँ हजारौं वर्षदेखि ऋषि मुनिहरू लोक कल्याणका लागि दीर्घकालीन सत्र यज्ञमा लीन थिए, त्यहाँ महाज्ञानी सुतजीले सोनक आदि 80,000 ऋषिहरूलाई कथाको अर्को चरण सुनाउँदै भन्नुभयो, हे ऋषिगण, जब वैकुण्ठ धाममा साक्षात भगवान नारायणको मुखार विन्दबाट चौथौ अध्यायको त्यो कारुणिक र हृदय विदारक कथा समाप्त भयो, तब त्यहाँ उपस्थित देवर्षि नारदको मनमा करुणा र कौतूहलको एउटा ठूलो ज्वार भाटा उठ्यो। नारदजी, जो स्वयं सम्पूर्ण लोकको कल्याणका लागि अहोरात्र भ्रमण गरिरहनुहुन्छ, जसको हृदयमा संसारका प्रत्येक दुखी जीवप्रति अगाध प्रेम र दया छ, उहाँ मलमासको त्यो दारुण अवस्था सुनेर भाव विवल हुनुभयो। उहाँका आँखाहरू पनि आँसुले भरिए। उहाँ आफ्नो स्थानबाट जुरुक्को उठ्नुभयो र नारायणको दिव्य सिंहासनको अगाडि साष्टाङ्ग दण्डवत प्रणाम गर्दै आफ्ना दुवै हात जोडेर अत्यन्तै गम्भीर, विनित र उत्सुक स्वरमा प्रश्न गर्न थाल्नुभयो। नारदजीले भन्नुभयो, हे महाभाग, हे ब्रह्माण्डका आदिकारण, हे परम पूजनीय प्रभु, मेरो हृदय त्यस अभागी, उपेक्षित र समाजबाट बहिष्कृत अधिक मासको विलाप सुनेर पूर्ण रूपले छिन्न भिन्न भएको छ। त्यो महिना कति धेरै अभागी रहेछ, जसलाई यस सृष्टिका मानिसहरूले मात्र होइनन्, बलवान देवताहरू र महिनाहरूले समेत अछुत र पापी भनेर ढोका बन्द गरिदिए। आफ्नो आत्मसम्मान पुरै गुमाएर जब त्यो मलमास यहाँको चरण कमलमा म मर्नेछु भन्दै आफ्नो अस्तित्व नै समाप्त गर्ने कठोर संकल्पका साथ चरम मानसिक आघातका कारण चेतना हराएर मूर्छा परेर ढल्यो, तब त्यसपछि ती दिनबन्धु भक्तवत्सल करुणाका सागर भगवान श्रीहरिले उसलाई के भन्नुभयो? हे महाप्रभु, साक्षात ईश्वरको चरणमा परेर पनि यदि कुनै जीव निष्प्राण हुन्छ वा निराशामा डुब्छ भने यो सृष्टिको नियम नै खलबलिन्छ। तसर्थ मलाई यो जान्ने तीव्र इच्छा छ कि ती कृपा निधि भगवानले त्यस मूर्छित अनाथ र असहाय मासलाई कसरी बिउजाउनु भयो, उहाँको मुखारविन्दबाट कस्ता अमृत समान वचनहरू निस्किए, उहाँले त्यस शरणागत जीवलाई कसरी सान्त्वना दिनुभयो र उसको दुःख दूर गर्ने के उपाय गर्नुभयो। कृपा गरेर यो अलौकिक र कल्याणकारी वृत्तान्त मलाई विस्तारपूर्वक सुनाउनुहोस्। हे प्रभु, म यो सुन्नको लागि अत्यन्त आतुर छु। देवर्षि नारदको यो निष्कपट, पवित्र र ब्रह्माण्डीय कल्याणको भावनाले उत्प्रोत भएको प्रश्न सुनेर साक्षात भगवान नारायण मन्द मुस्कुराउनु भयो। उहाँको यो मुस्कानबाट सम्पूर्ण वैकुण्ठ धाममा एउटा अलौकिक प्रकाश फैलियो। उहाँले आफ्नो परम पावन वाणी खोल्दै भन्नुभयो, हे निष्पाप नारद, हे मुनि श्रेष्ठ, तिम्रो हृदय कति विशाल र दयालु छ भन्ने कुरा तिम्रो यो प्रश्नले नै प्रमाणित गर्दछ। मैले तिमीलाई निष्पाप भनेर सम्बोधन गरे, यो अत्यन्तै उपयुक्त छ, किनकि जो जीव पाप र हीनताको भावनाबाट मुक्त हुन्छ उसले मात्र अर्काको दुःखलाई यसरी आफ्नो सम्झन सक्छ। त्यस समय वैकुण्ठको दिव्य सभामा साक्षात श्रीहरिले जे जे लीला गर्नुभयो, शरणागतको उद्धारको लागि उहाँले जे जस्ता कदमहरू चाल्नुभयो र जुन परम रहस्यमय वचनहरू भन्नुभयो, म त्यो सबै तिमीलाई जस्ताको तस्तै अत्यन्त सूक्ष्म रूपमा भन्छु। तिमी आफ्नो मनलाई एकाग्र बनाएर संसारका सबै चिन्ताहरूलाई त्यागेर यो कथा सुन, किनकि यो कथा केवल एउटा महिनाको कथा मात्र होइन, यो त शरणागत वत्सलताको सर्वोच्च सिद्धान्त हो। भगवान नारायणले कथालाई अगाडि बढाउँदै भन्नुभयो, हे नारद, जब यो घोर दुःखको सागरमा डुबेको मलमास म मर्नेछु भन्दै चरम मानसिक आघातका कारण चेतना हराएर साक्षात भगवान कृष्णको चरणमा मूर्छा परेर ढल्यो, तब वैकुण्ठको सम्पूर्ण वातावरण एकाएक शान्त भयो। त्यहाँ उपस्थित सबै देवगण, सबै सिद्ध पुरुषहरू र गन्धर्वहरू निशब्द भए।
भगवान श्री कृष्ण जो आफ्ना भक्तहरूको सामान्य दुःख पनि सहन सक्नुहुन्न, आफ्नो कोमल हृदय त्यस शरणागतको यो मृत प्राय अवस्था देखेर द्रवित भयो। उहाँको मनमा करुणाको ठूलो लहर उठ्यो। तर त्यस समयमा भगवानले आफ्नो मुखबाट कुनै शब्द निकाल्नु भएन। उहाँले ब्रह्माण्डीय मौनतालाई कायम राख्दै केवल आफ्ना परम पावन तेजमय दया र कृपाले भरिएको नेत्रहरूबाट एउटा सूक्ष्म र गम्भीर सङ्केत गर्नुभयो। भगवानको नेत्र सङ्केतको आफ्नै एउटा विज्ञान छ। उहाँको एक नजरले सृष्टिको उत्पत्ति गर्न सक्छ र उहाँको एक नजरले महाविनाशलाई पनि रोक्न सक्छ। उहाँको त्यो करुणामय नजर जब आफ्नो वाहनतर्फ सोझियो तब त्यस सङ्केतभित्र लुकेको आदेश र करुणाको गहिराईलाई बुझ्न त्यहाँ कसैलाई पनि ढिला भएन। भगवानको यो दिव्य र अकाट्य नेत्र सङ्केतलाई उहाँका परम वाहन साक्षात वेद स्वरूप पंक्षीराज गरुणले तुरुन्तै बुझिहाल्नुभयो। गरुणजी जो सदैव भगवानको सेवाका लागि उहाँको आज्ञा पालनको लागि आफ्नो प्राण समेत अर्पण गर्न तत्पर रहन्छन्, उनी एक पल पनि ढिला नगरी हतार हतार अगाडि बढे। गरुणको स्वरूप सामान्य थिएन। उनका पखेटाहरू सुवर्ण जस्तै चम्किला थिए र तिनीहरूको हलचलबाट सामवेदका मन्त्रहरू गुन्जायमान हुन्थे। पंक्षीराज गरुडजी बिस्तारै भुइँमा मूर्छित अवस्थामा लडिरहेको कान्तिहीन तेज हराएको र दयनीय मलमासको नजिक गए। उनी अत्यन्त आत्मीयताका साथ मलमासको शिरको नजिक बसे र आफ्ना विशाल सुवर्ण र परम पावन पङ्खहरूलाई बिस्तारै बिस्तारै हल्लाएर त्यो मूर्छित मलमासलाई हावा गर्न थाले। गरुडको पखेटाबाट निस्किएको त्यो हावा कुनै सामान्य वायु थिएन। त्यो त साक्षात वेदका पावन मन्त्रहरू, गायत्रीको ऊर्जा र भगवत कृपाको स्पर्शले युक्त दिव्य शीतल र सुगन्धित वायु थियो। त्यो दिव्य वायुको स्पर्श पाउने बित्तिकै मर्न लागेको निराशाको पराकाष्ठामा पुगेको मलमासको शरीरमा बिस्तारै चेतनाको सञ्चार हुन थाल्यो। उसको मृत प्राय शरीरका प्राणवायु पुनः सक्रिय भयो। उसको हृदयको धड्कन फर्कियो र उसले आफ्ना भारी भएका आँखाहरू बिस्तारै खोल्यो। साक्षात भगवानको वाहनले आफ्नो पखेटाले सेवा गरेर एउटा तिरस्कृत जीवलाई बिउजाउनु यो नै हरिकृपाको पहिलो चमत्कार थियो। गरुडजीको यो अहोरात्र र पवित्र सेवा अनि भगवानको अनुकम्पाले जब मलमासको गहिरो मूर्छा हट्यो तब ऊ बिस्तारै उठेर बस्यो। तर मूर्छा हटे पनि उसको मनभित्रको भय, हीनताबोध, निराशा र समाजले दिएको त्यो घोर अपमानको घाउ अझै पूर्ण रूपमा शान्त भएको थिएन। उसले आफूलाई अझै पनि भगवानको परम पावन चरणकै सामिप्यमा पायो। उसले टोलाएर अलिकति डराउँदै भगवानको त्यो परम तेजमय अलौकिक रूपलाई हेर्यो। उसको मनमा एउटा ठूलो द्वन्द्व चलिरहेको थियो। म त अशुद्ध छु, म त मलिन छु, म त शुभ कर्मबाट वर्जित छु। यस्ता परम पावन भगवानले मलाई किन आफ्नो चरणमा स्थान दिनुभयो? के म यो सेवाको योग्य छु? यो हीनता बोधले गर्दा ऊ पुनः काप्न थाल्यो। उसको सम्पूर्ण शरीर थरथर कामिरहेको थियो। उसले पुनः दुवै हात जोडेर आँसु बगाउँदै भगवानको अगाडि अत्यन्त कारुणिक स्वरमा अनुनय विनय गर्न थाल्यो। मलमासले अत्यन्तै व्याकुल, अश्रुपूरित र कम्पित स्वरमा भगवान श्रीहरिसँग भन्न थाल्यो, हे नाथ, हे वैकुण्ठका अधिपति, हे समस्त चराचर जगतका स्वामी जगतपति, कृपा गरेर मेरो कुरा सुन्नुहोस्। मलाई पंक्षीराज गरुडजीले गर्नुभएको यो राजकीय सेवा, यो आदर सत्कार र शीतल हावा कति पनि राम्रो लागिरहेको छैन। मलाई यो बिल्कुल पनि राम्रो लागिरहेको छैन प्रभु। मलाई यो भौतिक सुख सुविधा, यो सान्त्वना, यो बाह्य आदर चाहिँदैन, पटक्कै चाहिँदैन प्रभु। मेरो आत्मा त संसारको अपमान, निन्दा र घृणाको आगोमा भित्रभित्रै जलिसकेको छ। यस्तो अवस्थामा यो हावाले मेरो भित्री जलनलाई शान्त गर्न सक्दैन। म त केवल यहाँको चरणको धुलो हुन चाहन्छु। हे संसारका मालिक, मलाई एउटा कुराको ठूलो डर लागिरहेको छ।
यहाँ म जस्तो शरणागत जीवलाई किन त्याग्दै हुनुहुन्छ? मलाई लाग्दैछ कि यहाँ मलाई केवल यो बाह्य सान्त्वना दिएर मेरो चित्त बुझाएर मलाई मेरो अभागी भाग्यको भरोसामा यहीँ छोडेर टाढा जानुहुनेछ। के यहाँ मलाई आफ्नो शाश्वत शरण दिनुहुन्न? हे जगतपते, मलाई यहाँको बिछोड असह्य हुनेछ। म यहाँकै अनन्य शरणमा आएको छु, कृपा गरेर मेरो वास्तविक रक्षा गर्नुहोस्। मलाई यो संसारको घोर घृणा र बहिष्करणबाट सधैँका लागि बचाउनुहोस्। म यहाँको चरण छोडेर यो ब्रह्माण्डको कति पनि जाने छैन, बरु यही आफ्नो प्राण विसर्जन गरिदिनेछु। उसले बारम्बार रुँदै काँप्दै भगवानको अगाडि यही अनुनय विनय गरिरह्यो, जसले त्यहाँ उपस्थित सबैको मुटु पगाल्यो। आफ्नो चरणमा परेर यसरी थरथर काम्दै बारम्बार रक्षाको याचना गरिरहेको परम हीनता बोधले ग्रस्त भएको र विलाप गरिरहेको मरमासलाई देखेर साक्षात भगवान श्रीहरिको कोमल हृदय पूर्ण रूपमा पग्लियो। उहाँको अनुहारमा असीम वात्सल्य करुणा र प्रेमको एउटा अलौकिक चमक देखियो। उहाँले आफ्नो परम शीतल तेजोमय र अभयदिनी हस्तकमल अगाडि बढाएर मरमासलाई धाडस दिनुभयो र उसलाई आफ्नो काखमा लिने जस्तै नजिकै तान्नुभयो। भगवानले अत्यन्तै मधुर, शीतल, गम्भीर र सान्त्वनापूर्ण स्वरमा भन्नुभयो, हे वत्स, हे मेरो प्रिय पुत्र समान महिना, हे पुरुषोत्तम, यहाँ त एउटा परम रहस्य लुकेको छ नारद। भगवानले त्यस समयमा भविष्यको संकेत दिँदै उसको अज्ञात गौरवको प्राकट्य गर्दै पुरुषोत्तम भनेर सम्बोधन गर्नुभयो, जुन नाम स्वयं भगवानको आफ नाम हो। भगवानले भन्नुभयो, अब तिमी आफ्नो मनमा कुनै पनि प्रकारको भय, त्रास, संशय, चिन्ता वा ग्लानी कति पनि नराख। तिम्रो यो गहिरो दुःख, तिम्रो यो रोदन, तिम्रो यो हीनता, तिम्रो यो मानसिक पीडा अब मबाट कति पनि हेर्न सकिँदैन। तिम्रो कष्टले तिम्रो अन्तरात्मालाई पनि पूर्ण रूपमा द्रवित बनाएको छ, तसर्थ तिमी अब यस वैकुण्ठ धाममा वा यो मर्त्यलोकको संकुचित विचारहरूको घेरामा बसेर घोर सोच विचार नगर। तिम्रो उद्धारको समय आइसकेको छ। म तिमीलाई एउटा यस्तो परम पावन अलौकिक र दिव्य स्थानमा लैजाँदैछु, जुन स्थान ठुला ठुला योगी, तपस्वी, ज्ञानी र ऋषि मुनिहरूको लागि पनि सर्वथा दुर्लभ छ। जहाँ पुग्नका लागि करोडौँ वर्षको कठोर साधना चाहिन्छ। तिमी र म मेरो परम प्रिय सर्वोच्च धाम गोलोकमा जानेछौँ। भगवान नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई गोलोकको यो परम पावन महिमा सुनाउँदै भन्नुभयो, हे नारद, साक्षात हरिले त्यस समय मलमासको अगाडि गोलोक धामको जुन दिव्य वर्णन गर्नुभयो त्यो सुन्दा नै मानिसका सबै पाप नष्ट हुन्छन्। गोलोक धाम यो ब्रह्माण्डको सबैभन्दा सर्वोच्च र मेरो सबैभन्दा प्रिय निवास स्थान हो। यो वैकुण्ठ र कैलाश भन्दा पनि माथि अनन्त प्रेम र आनन्दको साम्राज्य हो। यहाँ ती सुखा योगीहरू पुग्न सक्दैनन् जो केवल ज्ञान र वैराग्यको बलमा ईश्वरलाई पाउन खोज्छन्। यहाँ त केवल अनन्य प्रेम र भक्ति भएका जीवहरूको मात्र प्रवेश सम्भव छ। त्यस गोलोक धाममा अनन्त दिव्य र परम सुन्दरी गोपीहरूको समूह सधैँ निवास गर्दछन्। ती गोपीहरू जो साक्षात आनन्द चिन्मय शक्तिका रूप हुन्, उनीहरूको बीचमा रत्न जडित दिव्य सिंहासनमा साक्षात दुई भुजा भएका, हातमा सुन्दर मुरली लिएका, नयाँ जलले भरिएको मनमोहक मेघ जस्तै श्याम वर्ण भएका र सधैँ प्रफुल्लित रहने कमलको पत्र जस्तै विशाल तथा सुन्दर नयन भएका ईश्वर श्रीकृष्ण भगवान सदैव विराजमान रहनुहुन्छ। उहाँको त्यो स्वरूप यति धेरै आकर्षक छ कि त्यसले करोडौँ कामले भरको सौन्दर्यलाई पनि फिक्का बनाइदिन्छ। उहाँको मुरलीको धुन सुन्ने बित्तिकै रत्न पनि चेतन बन्छ र चेतन पनि आनन्दमा हराउँछ। ती साक्षात भगवान श्रीकृष्णले गोलोक धाममा तिम्रो यो सम्पूर्ण दुःख, तिम्रो यो नामहीनताको पीडा र संसारले गरेको त्यो घोर अपमानलाई क्षणभरमै समूल नष्ट गरिदिनुहुनेछ।
उहाँले तिम्रो भाग्यको एउटा यस्तो नयाँ इतिहास लेख्नुहुनेछ जुन सुनेर संसारका मानिसहरू चकित हुनेछन्। तसर्थ ढिला नगर, उठ, हामी अहिले त्यस क्षणतर्फ प्रस्थान गर्नेछौँ। भगवान नारायणले देवर्षि नारदलाई सम्बोधन गर्दै भन्नुभयो, हे मुनि श्रेष्ठ नारद, यहाँ तिमीले एउटा कुरा धेरै ध्यान दिएर सुन। वैकुण्ठ धाममा भगवान चार भुजा चतुर्भुज रूपमा शङ्ख चक्र गधा र पद्म लिएर ऐश्वर्यको साथमा हुनुहुन्छ। त्यहाँ न्याय, नियम र मर्यादाको प्रधानता हुन्छ। तर गोलोक धाममा भगवान सम्पूर्ण ऐश्वर्यलाई लुकाएर केवल दुई भुजा रूपमा हातमा मुरली लिएर माधुर्य र प्रेमको सर्वोच्च शिखरमा रहनुहुन्छ। दुई भुजा, यसले भगवानको मानवीय र आत्मीय रूपलाई दर्शाउँछ। जहाँ जीवले भगवानलाई आफ्नो मित्र, आफ्नो पुत्र वा आफ्नो प्रेमी मान्न सक्छ, त्यहाँ ऐश्वर्यको डर हुँदैन, केवल प्रेमको अधिकार हुन्छ। मुरली, मुरलीले यो संकेत गर्छ कि जो जीव भित्रबाट पूर्ण रूपमा खाली अहंकार रहित हुन्छ, भगवानले उसलाई आफ्नो ओठमा राखेर जीवनको सबैभन्दा मधुर संगीत बजाउनुहुन्छ। मलमास पनि हीनता बोधका कारण भित्रबाट खाली भइसकेको थियो, त्यसैले उनी मुरलीको कृपा योग्य थिए। नभिन मेघ जस्तै श्याम वर्ण, जसरी नयाँ जलले भरिएको कालो बादलले जातपात वा सानो ठुलो नभनी सबैमाथि समान रूपले अमृत जस्तै जल बर्साउँछ, ठिक त्यसै गरी श्याम वर्णका श्री कृष्णले सबै दुखी जीवहरूमाथि आफ्नो कृपाको वर्षा गर्नुहुन्छ। कमल जस्तै नयन, उहाँका आँखाहरू कमल जस्तै विशाल र शीतल छन्, जसले आफ्नो शरणागत जीवलाई हेर्ने बित्तिकै उनको जन्म जन्मान्तरको सन्ताप र जलनलाई शान्त पारिदिन्छ। यस्ता परमेश्वर श्रीकृष्णले मात्रै मलमासको त्यो गहिरो मानसिक घाउलाई निको पार्न सक्नुहुन्थ्यो, त्यसैले श्रीहरिले उसलाई गोलोक लैजाने निर्णय गर्नुभयो। भगवान नारायणले कथाको अन्तिम र सबैभन्दा पावन मोड बुझाउँदै भन्नुभयो, हे नारद, साक्षात श्रीहरिले जब मलमासलाई यसरी गोलोक धामको महिमा सुनाएर पूर्ण अभय दान दिएर आफ्नो वात्सल्य प्रकट गर्नुभयो, तब मलमासको अन्धकारमय हृदयमा आशा, उत्साह र आनन्दको एउटा नयाँ तीव्र किरण छायो। उसको अनुहारको त्यो मलिन र उदासी बिस्तारै हराउन थाल्यो। उसको मृत प्राय जीवनमा नयाँ ऊर्जाको संचार भयो। यति कुरा भनिसकेपछि ती परम कृपालु भक्त वत्सल भगवान श्रीहरिले मलमासको त्यो कामिरहेको हात आफ्नो दिव्य कोमल र तेजमय हस्तकमलले दहरोसँग समात्नु भयो। हे नारद, यो हस्तधारण सामान्य घटना थिएन। ब्रह्माण्डका मालिकले जब कसैको हात समात्नुहुन्छ, तब उसको सम्पूर्ण ब्रह्माण्डीय अस्तित्व नै परिवर्तन हुन्छ। जसरी एउटा पिताले आफ्नो सानो डराएको र समाजबाट लखेटिएको बालकको हात समातेर उसलाई पूर्ण सुरक्षा दिँदै अगाडि बढाउँछ, ठिक त्यसै गरी भगवानले त्यस उपेक्षित, निन्दित र अनाथ महिनाको हात समात्नुभयो। भगवानको त्यो अलौकिक हस्त स्पर्श पाउने बित्तिकै मलमासका सबै पाप, कष्ट, हीनताबोध र हीन भावना क्षणभरमै कपुर जस्तै उडेर नष्ट भए। उनको रूप पनि दिव्य र तेजमय भयो। भगवानले उसको हात समातेर वैकुण्ठ धामको दिव्य सभाबाट सिधै परमधाम गोलोकतर्फ प्रस्थान गर्नुभयो। ब्रह्माण्डका सबै देवी देवता, दिक्पाल, यक्ष, गन्धर्व र वैकुण्ठका पार्षदहरूले भगवानले उसको हात समातेर वैकुण्ठ धामको दिव्य सभाबाट सिधै परमधाम गोलोकतर्फ प्रस्थान गर्नुभयो। ब्रह्माण्डका सबै देवी देवता

दिक्पाल, यक्ष, गन्धर्व र वैकुण्ठका पार्षदहरूले भगवानको यो अभूतपूर्व शरणागत वत्सल रूपलाई हेरेर आकाशबाट पुष्प वृष्टि गर्दै जय जयकार गर्न थाले। एउटा संसारले थुकेको र तिरस्कार गरेको अशुद्ध महिनालाई भगवानले स्वयं आफ्नो हात समातेर आफ्नो सर्वोच्च र दुर्लभ धाममा लैजानु यो नै हरि कृपाको सबैभन्दा ठूलो अलौकिक र जीवन्त उदाहरण थियो। यसरी भगवानले मलमासलाई लिएर गोलोक धाममा प्रवेश गर्नुभयो। महाज्ञानी सुधजीले नैमिषारण्यको सभामा उपस्थित शौनक आदि ऋषिलाई भन्नुभयो, हे ऋषिगण, यसरी भगवान नारायणले देवर्षि नारदलाई पाँचौं अध्यायको यो परम पावन कल्याणकारी र मधुर कथा सुनाउनु भयो, जहाँ एउटा मूर्छित र निराशाको पराकाष्ठामा पुगेर मर्न तयार भएको मरमासलाई भगवानको कृपाले नयाँ जीवन मात्र दिएन, बरु उसलाई साक्षात भगवानको हात समातेर गोलोक धाम जाने परम सौभाग्य समेत प्राप्त भयो। जब सुतजीको मुखारविन्दबाट यो कथा समाप्त भयो, तब ऋषिहरूको सभामा अब यो कौतूहल र जिज्ञासा झन तीव्र भएर जागृत भयो कि गोलोक धाममा पुगिसकेपछि ती दुई भुजा भएका हातमा मुरली लिएका साक्षात श्रीकृष्ण भगवानले त्यो मलमासको दुःख कसरी टाढा गर्नुहुनेछ, उहाँले उसलाई कुन कुन अलौकिक वरदानहरू दिएर ब्रह्माण्डकै सर्वश्रेष्ठ महिना बनाउनुहुनेछ, उहाँले उसलाई आफ्नो नाम पुरुषोत्तम कसरी प्रदान गर्नुहुनेछ र संसारका मानिसहरूले जुन महिनालाई घृणा गर्थे उनीहरू नै अब यस महिनाको आराधनामा कसरी लीन हुनेछन्, ती अलौकिक कल्याणकारी र परम रहस्यमय कथा अब आगामी छैटौं अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म यहाँहरूको सामान्य विस्तारपूर्वक वर्णन गर्नेछु। श्री पुरुषोत्तम मास महात्म्यको पञ्चम अध्याय यही पूरा भयो। जय श्रीमन्नारायण।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: कहिले आइया एकातिर, कहिले अर्कोतिर, दुखाइले जिन्दगीमा जहिले पनि तिर,
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोस्वेलिया,

0: नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9808688।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ हर को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आस्बा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800183007।
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस,
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
7: सम्पर्क नम्बर
6: 9141470164,
7: 9032545054,
6: 9849528781।
8: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

आधुनिक श्रोता एथेन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म

ज्योति 104.8 मेगाहर्ज को सम्पूर्ण सेवा यही पूरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ संगीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

5127 साठी संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर नेपाल देशीय संवत 1146 विक्रम संवत 2083 साल ज्येष्ठ महिनाको 8 गते शुक्रबार तदनुसार मे महिनाको 22 तारिक सन 2026 अधिक ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथि तिष्या नक्षत्र वृद्धि आनन्दादि योग तैतिल कर उत्पात योगा आज चन्द्रमा कर्कट राशिमा अवस्थित श्री सूर्य उत्तरायण यो महिना श्री सूर्य वृष राशिमा अवस्थित आज काठमाडौँमा अहिले 5:13 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनीय कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: Together, we deliver.

आदरणीय श्रोता, अधिक मास श्री पुरुषोत्तम महिनाको आज हामी छैटौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको छैटौं अध्याय।

नैमिषारण्यको परम पवित्र पावन र दिव्य भूमिमा जहाँ सृष्टिको आदिम कालदेखि नै परम सत्यको खोजी र लोक कल्याणका लागि महान ऋषि मुनिहरू एकत्रित हुने गर्दथे। त्यहाँ महाज्ञानी सुतजी सोनकादि 80,000 ऋषिहरूको जिज्ञासालाई शान्त पार्नका लागि परम कल्याणी अधिक मास महात्म्यको कथा सुनाइरहनु भएको थियो। चौथौं र पाँचौं अध्यायको दिव्य वृत्तान्त समाप्त भएपछि सम्पूर्ण सभा एउटा अलौकिक शान्ति र कौतूहलमा डुबेको थियो। जहाँ ब्रह्माण्डका दुई सर्वोच्च सत्ता साक्षात वैकुण्ठाधिपति भगवान श्री विष्णु र गोलकाधिपति साक्षात भगवान श्रीकृष्णको महासंवाद प्रारम्भ हुन लागेको थियो। ऋषिहरूको परम कौतूहललाई ध्यानमा राख्दै सुतजीले भन्नुभयो, हे सौनकादि ऋषिगण, जब भगवान नारायणले पाँचौं अध्यायको कथामा भगवान श्री विष्णुले मलमासको हात समातेर वैकुण्ठ धामबाट गोलोक धामतर्फ प्रस्थान गर्नुभएको अद्भुत प्रसङ्ग सुनाउनुभयो, तब देवर्षि नारदको हृदय हर्ष र उत्सुकताले भरिएर आयो। उहाँको मनमा यो जान्ने तीव्र इच्छा जागृत भयो कि जब दुई परम शक्तिहरू एक आपसमा भेट हुन्छन् र त्यो पनि एउटा तिरस्कृत अनाथ जीवको कल्याणका लागि, तब कस्तो लीला रचिन्छ होला। देवर्षि नारदले आफ्ना दुवै हात जोडेर परम पूजनीय समस्त सृष्टिका आदि कारण साक्षात भगवान नारायणको चरण कमलमा शिर झुकाउँदै अत्यन्त विनित र मधुर स्वरमा प्रश्न गर्नुभयो। नारदजीले भन्नुभयो, हे निष्पाप, हे समस्त पाप र कलङ्कबाट सर्वथा मुक्त हुनुभएका परम पूजनीय प्रभु, हे करुणा सागर, यहाँको मुखार विन्दबाट निस्किएका प्रत्येक शब्द मेरा लागि अमृत समान छन्। मेरो कौतूहल अब सीमाभन्दा बाहिर गइसकेको छ। कृपया गरेर मलाई यो बताउनुहोस् कि ती शरणागत वत्सल भगवान विष्णुले त्यस उपेक्षित अभागी र दुःखले दग्ध भएको मलमासको हात समातेर परम दुर्लभ गोलक धाममा प्रवेश गर्नुभयो, तब त्यहाँ पुगेर उहाँले के गर्नुभयो? ए महाप्रभु, गोलोक धाम त त्यो स्थान हो जहाँ साक्षात पूर्ण ब्रह्म श्रीकृष्ण निवास गर्नुहुन्छ। त्यहाँ पुगेपछि भगवान विष्णु र मलमासको सामना कुन रूपमा भयो? वैकुण्ठनाथले गोलोकनाथको अगाडि त्यस अनाथ मासको उद्धारको लागि कसरी प्रार्थना गर्नुभयो र त्यहाँ कुन कुन अलौकिक घटनाहरू घटे? कृपा गरेर त्यो सम्पूर्ण वृत्तान्त मलाई विस्तारपूर्वक र स्पष्ट रूपमा सुनाउनुहोस् प्रभु, म यो सुन्नको लागि पूर्ण रूपमा आतुर छु। देवर्षि नारदको यो सुन्दर र ब्रह्माण्डीय हितको भावनाले उत्प्रोत भएको जिज्ञासा सुनेर साक्षात भगवान नारायण मन्द मुस्कुराउनु भयो। उहाँको त्यो मन्द मुस्कानबाट एउटा गम्भीर र शान्त दिव्य ऊर्जा प्रवाहित भयो। उहाँले आफ्नो परम पावन बाणी खोल्दै भन्नुभयो, हे नारद।

तिम्रो यो प्रश्न अत्यन्त गम्भीर र लोक कल्याणकारी छ। तिमीले मलाई पाप रहित भन्यौ किनकि जसको मनमा संसारका दुखी जीवहरूप्रति यति धेरै करुणा हुन्छ उसले पापको स्पर्श कहिले पाउन सक्दैन। अब म तिमीलाई त्यो परम गोप्य र दिव्य इतिहास सुनाउँछु जब भगवान विष्णु अधिक मासलाई साथमा लिएर गोलोक धाम पुग्नुभयो। तब त्यहाँ के कस्ता अभूतपूर्व दृश्यहरू प्रकट भए। तिमी आफ्नो चित्तलाई एकाग्र बनाएर बाह्य संसारका सबै चञ्चलतालाई त्यागेर यो परम पावन कथा सुन। हे मुनि श्रेष्ठ, वैकुण्ठ धामबाट प्रस्थान गरेपछि भगवान विष्णु र मलमासको यात्रा ब्रह्माण्डका अनेकौं लोकहरूलाई पार गर्दै अगाडि बढ्यो। यो यात्रा कुनै सामान्य भौतिक यात्रा थिएन, यो त हीनताबाट पूर्णता र प्रकृतिबाट पुरुषोत्तम तर्फको महायात्रा थियो। भगवान श्री विष्णुले मलमासको हात यसरी समात्नु भएको थियो कि उसलाई कतै पनि असुरक्षाको महसुस नहोस्। भगवान नारायणले कथालाई अगाडि बढाउँदै भन्नुभयो, हे नारद, जब भगवान श्री विष्णु मलमास सहित गोलोक धामको बाह्य सिमाना नजिक पुग्नुभयो तब उहाँहरूले टाढैबाट साक्षात भगवत धामको त्यो अद्वितीय अनुपम र ज्वाजल्यमान स्वरूपको दर्शन गर्नुभयो। त्यो गोलोक धाम सामान्य आँखाले हेर्न सकिने स्थान थिएन, त्यो त बहुमूल्य रत्न र मणिहरूका विशाल र भव्य स्तम्भहरूले सुशोभित भएको एउटा अलौकिक र ब्रह्माण्डीय महल थियो। त्यस धामबाट एउटा यस्तो मनोहर दिव्य र प्रचण्ड ज्योति प्रकाश पुञ्ज निस्किरहेको थियो जसको अगाडि करोडौं सूर्य र चन्द्रमाको प्रकाश पनि मधुरो देखिन्थ्यो। भगवान विष्णुले टाढैबाट के देख्नुभयो भने त्यो प्रकाश कुनै शान्त दियोको प्रकाश जस्तो थिएन, त्यो त दावानल जंगलमा लागेको भीषण डढेलोको महाज्वाला जस्तै प्रचण्ड सर्वव्यापी र आँखा तिरबिराउने खालको महातेज थियो। त्यो प्रकाश यति धेरै तीव्र र शक्तिशाली थियो कि त्यसको एकाएक सामना गर्दा साक्षात वैकुण्ठनाथ भगवान विष्णुका नेत्रहरू पनि स्वतः बन्द भए। नारद, विचार गर, जुन तेजको अगाडि साक्षात सृष्टिपालक भगवान विष्णुका आँखा पनि बन्द हुन्छन् भने त्यो तेज कति विराट होला। जब भगवान विष्णुले त्यो महातेजको अनुभव गर्नुभयो तब उहाँले आफ्नो पछाडि आइरहेको मलमासको चिन्ता भयो। मलमास त पहिले नै दुःखले जलेको कमजोर र हीन अवस्थामा थियो, उसले त्यो प्रचण्ड तेज सहन सक्ने सम्भावना नै थिएन। त्यसैले भगवान विष्णुले त्यहाँ एउटा परम करुणामय लीला गर्नुभयो। उहाँले अधिक मासलाई आफ्नो शरीरको पछाडि पार्नुभयो ताकि गोलोकको त्यो प्रचण्ड प्रकाश सिधै मलमासमाथि नपरोस् र ऊ सुरक्षित रहोस्। उहाँले उसलाई आफ्नो पूर्ण संरक्षण प्रदान गर्नुभयो। त्यसपछि भगवान विष्णुले आफ्ना आँखाहरूलाई अलिकति थोरै मात्र खोलेर त्यो महातेजलाई सन्तुलित गर्दै अत्यन्त धैर्य र शान्तिका साथ बिस्तारै बिस्तारै अगाडि बढ्न थाल्नुभयो। त्यो दृश्य यस्तो थियो कि मानौ एउटा आमाले आफ्नो सानो बच्चालाई चर्को घामबाट बचाउन आफ्नो आँचलभित्र लुकाएर हिँडिरहेकी छिन्। भगवान नारायणले भन्नुभयो, हे नारद, जब भगवान विष्णु त्यस प्रचण्ड प्रकाशलाई पार गर्दै मलमासलाई आफ्नो ओझेलमा राखेर बिस्तारै बिस्तारै अगाडि बढ्दै जब उहाँहरू गोलोक धामको मुख्य प्रवेशद्वारको नजिकै पुग्नुभयो तब त्यहाँको वातावरण एकाएक परिवर्तन भयो। त्यो दावानल जस्तो देखिने तेज अब अत्यन्तै शीतल सुखद मनोहर र आनन्दमय प्रकाशमा परिणत भयो। त्यस परम पावन स्थानको सामिप्य पाउने बित्तिकै भगवान विष्णु र उहाँको पछाडि लुकेको अधिक मास दुवैको हृदयमा एउटा अवर्णनीय र अभूतपूर्व प्रसन्नता छायो। अधिक मास सहित भगवान विष्णु अत्यन्तै प्रसन्न हुनुभयो। मलमासको मनभित्र रहेको जन्म जन्मान्तरको सन्ताप डर र ग्लानी त्यो द्वारको हावा स्पर्श हुने बित्तिकै धेरै हदसम्म शान्त भयो। त्यस गोलोक धामको महाद्वारमा परम दिव्य द्वारपालहरू पहरेदारी गरिरहेका थिए, उनीहरू साक्षात श्रीकृष्णका पार्षदहरू थिए। जब ती द्वारपालहरूले वैकुण्ठका अधिपति साक्षात लक्ष्मीपति भगवान विष्णु आफ्नो धाममा पाल्नु भएको देखे तब उनीहरू आदर र भक्तिले गदगद भए।
उनीहरूले तुरन्तै आफ्ना शिर झुकाएर दुवै हात जोड्दै भगवान विष्णुलाई परम आदरका साथ नमस्कार गरे र उहाँहरूका लागि गोलोकको त्यो दिव्य र कतै पनि नरुकिने ढोका खोलिदिए। भगवान नारायणले कथाको सबैभन्दा मुख्य र अलौकिक प्रसंग वर्णन गर्दै भन्नुभयो, हे देवर्षि नारद, द्वारपालहरूको अनुमति र वन्दना स्वीकार गर्दै जब भगवान विष्णुले गोलोकको भित्री सभा कक्षमा प्रवेश गर्नुभयो तब त्यहाँको दृश्य देखेर उहाँको हृदय पनि भक्ति रसले ओतप्रोत भयो। उहाँले के देख्नुभयो भने महामूल्यवान रत्न र मणिले जडित एउटा अत्यन्त भव्य र अलौकिक रत्नहरूको सिंहासन थियो र त्यस सिंहासनमा ब्रह्माण्डकै परम चेतना अनन्त सौन्दर्य र माधुर्यका स्वामी साक्षात भगवान श्रीकृष्ण विराजमान हुनुहुन्थ्यो। उहाँको वरिपरि अनन्त दिव्य गोपीहरूको समूह गोपीका मण्डल उहाँको सेवामा उहाँको महिमाको गान गर्दै र उहाँलाई घेरेर बसेका थिए। ती गोपीहरू साक्षात प्रेम र भक्तिको स्वरूप थिए। यस्तो परम मनमोहक र ऐश्वर्यशाली रूपको दर्शन गरेपछि रमानाथ लक्ष्मीका पति भगवान श्री विष्णुले आफ्नो ऐश्वर्य भावलाई त्यागेर अत्यन्तै श्रद्धापूर्वक साक्षात श्रीकृष्ण भगवानलाई नमस्कार गर्नुभयो। वैकुण्ठका स्वामीले गोलोकका स्वामीलाई यसरी प्रणाम गर्नु यो ब्रह्माण्डीय मर्यादा र प्रेमको सर्वोच्च उदाहरण थियो। भगवान नारायणले भन्नुभयो, हे नारद, श्री कृष्णलाई नमस्कार गरिसकेपछि भगवान विष्णुले आफ्नो मुख्य कार्यतर्फ ध्यान दिनुभयो। उहाँले आफ्नो पछाडि लुकाएर राखेको समाजबाट तिरस्कृत र अझै पनि अज्ञात भएले गर्दा थरथर काँपिरहेको त्यस मलमासलाई बिस्तारै अगाडि तान्नुभयो र साक्षात श्रीकृष्ण भगवानको परम पावन चरण कमलमा हालिदिनुभयो, अर्थात् समर्पण गरिदिनुभयो। त्यस हीन भावनाले ग्रस्त भएको मलमासले जब आफूलाई साक्षात श्रीकृष्णको चरणमा पायो तब ऊ भाव विह्वल भयो। उसले श्रीकृष्णको त्यो सुकमल चरणलाई आफ्नो आँसुले पखाल्न थाल्यो र रुँदै उहाँकै शरणमा पर्यो। गोलोक धाम त त्यो स्थान हो जहाँ दुःखको कुनै अस्तित्व नै हुँदैन, जहाँ केवल नित्यानन्द र परम सुख मात्र प्रवाहित हुन्छ। यस्तो परम आनन्दमय भूमिमा एउटा जीव यसरी रोइरहेको कापिरहेको र चरम निराशामा डुबेको देखेर साक्षात गोलकाधिपति भगवान श्रीकृष्ण अचम्ममा पर्नुभयो। उहाँको अनुहारमा एउटा गम्भीर कौतूहल र करुणाको भाव प्रकट भयो। भगवान श्रीकृष्णले आफ्नो मुरलीलाई एकातिर राख्दै अत्यन्त गम्भीर र आश्चर्यचकित स्वरमा भन्नुभयो, हे रमानाथ, हे विष्णु, यो को हो र यो मेरो परम पावन सधैँ आनन्दले भरिएको गोलोकधाममा यसरी किन रोइरहेको छ? यसको आँसुको कारण के हो? के यस चराचर जगतमा ब्रह्माण्डमा यसको दुःख दूर गर्न सक्ने यसलाई सान्त्वना दिन सक्ने कोही पनि छैनन्? के यहाँ र अन्य देवताहरू यसको कष्ट निवारण गर्न असमर्थ हुनुभयो जसका कारण यसलाई यहाँ ल्याउनु पर्यो? मलाई यसको परिचय र यसको रोदनको रहस्य तुरुन्तै बताउनुहोस्। भगवान नारायणले देवर्षि नारदलाई भन्नुभयो, हे मुनि श्रेष्ठ, गोलोकनाथ भगवान श्री कृष्णका ती अमृत समान गम्भीर र करुणामय वचन सुनेपछि भगवान विष्णु आफ्नो आसनबाट उठ्नुभयो र उहाँले दुवै हात जोडेर अत्यन्त विनम्र र स्पष्ट शब्दमा मलमासको आदिदेखि अन्त्यसम्मको सुरुदेखिकै बेली विस्तार सबै वृत्तान्त र दुःखको कथा सुनाउन थाल्नुभयो। भगवान विष्णुले भन्नुभयो, हे ऋषिकेश, हे समस्त इन्द्रियका स्वामी, हे ब्रह्माण्डका परम निर्यन्ता, मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। यो जो यहाँको चरणमा परेर रोइरहेको छ यो सृष्टिको समय चक्रको एउटा अङ्ग हो जसलाई मानिसहरू अधिक मास वा मलमास भन्दछन्। यस संसारका स्वामीहरू र महिनाहरूका अधिपति देवताहरूले यसलाई आफ्नो अधिकार क्षेत्रबाट बाहिर निकालिदिएका छन्। यस संसारका मानिसहरूले यसलाई मलिना, पापी, अशुभ र अछुत भनेर घोर अपमान र निन्दा गरिरहेका छन्।
यस महिनामा कुनै पनि शुभ कर्म, यज्ञ, विवाह वा व्रत हुन जसका कारण यसको अस्तित्व नै संकटमा परेको छ। हे प्रभु, यस प्रकार संसारको घोर निन्दा र अपमानको आगोमा यो भित्रभित्र यसरी जल्यो कि यसले आफ्नो अस्तित्व नै समाप्त गर्नका लागि, आत्महत्या गर्नको लागि अर्थात् मर्नका लागि पूर्ण रूपमा तयार भएको थियो। यो निराशाको यस्तो पराकाष्ठामा पुगेको थियो कि यसका लागि प्राण त्याग्नु बाहेक अर्को कुनै